0: रुख्सत चाहता हूं अमीर।
1: कहां इब्ने साद?
0: अमीर से इजाजत तलब करके मैं हुकूमती मकाम मनसब छोड़कर कोई मुनासिब काम ढूंढने जा रहा हूं।
1: मसलन कौन सा काम?
0: मसलन खेतीबाड़ी, सनतकारी या कोई तिजारत।
1: चरवाहे का काम भी बुरा नहीं है। जानते हो, ज्यादातर नबी मबूस होने से पहले चरवाहे थे। चरवाहे बन जाओ, शायद तुम भी नबूत पर मबूस हो जाओ। मैं तो अंबिया के सिलसिले के खत्म होने पर अब तक शक करता हूं। ये लोग अब भी मुर्शिद और मुर्सल चाहते हैं जो उनकी हिदायत करे। ऐसा क्या हुआ जो अपना काम बदलने का फैसला कर लिया तुमने?
0: जब एक आम सा बूरिया और टाट पहनने वाला खजूर फरोश एक कुदरतमंद अमीर के दिल में दर्द पैदा करके उसे अपनी मसनद पर लिटा सकता है, तो फिर यह मसनद एक लरसने वाली मसनद है। जब आपको वीरान कर दे तो फिर हम निचले तबके वालों पर तो वाय है।
1: ऐ पिसर साद, ये तख्त होलनाक तूफानों से भी नहीं लड़ सकता अगर इस पर सवार होने वाला एक चालबाज और मक्कार इंसान हो।
0: तो फिर आप क्यों ठंडे पड़ गए?
1: मैंने चाहा मश्क कर लूं। आओ। आपको रुख्सत दी। जा सकते हैं आप। ये बुरिया पहनने वाला मौत का मुश्ताक मैं ये सोचने पर मजबूर हो गया हूं कि इन जैसों के साथ क्या करना चाहिए। हमें गम अंधों की मश करनी होगी ताकि बवक्त जरूरत हम लोग हैरान और परेशान ना रह जाएं। कभी कभार आंसू के एक कतरे से रियाय के दिलों को मुसखर किया जा सकता है। इब्ने साद, हुकूमत रे के लिए तैयार हो?
0: हुकूमत रे?
1: हाँ, हुकूमत रे।
0: मैं जहांबाजी के लिए तैयार हूं, चाहे मुल्क रे की हुकूमत हो, चाहे अमीर की रकाब में नौकरी हो।
2: ईरान को अबू उबैद ने फतह किया और उसकी शोहरत साद अबी वकास को मिल गई। जब साद खड़ा हो गया तो मैंने अपनी तलवार को चूमा और गिलाफ में रख लिया। उस दिन तक जब हम अली इमरान के साथ जंगे जमल के लिए निकले, जंगे जमल में हमने मालिक अश्तर नखई के साथ मिलकर लाल बालों वाले ऊंट के साथ वही काम किया जो अबू उबैद सकाफी ने ईरानी हाथी के साथ किया।
3: दीन सैयदुल मुरसलीन आजकल फिर तुम जैसों की तलवार का मोहताज है शेख। यजीद हराम पीते हुए सैयदों की आबा पहनता है ताकि अहले बैत सादात और उनके मुखलिस साथियों की तौहीन कर सके।
2: यजीद अरब की उसी मारूफ खातून का तुखन है जिसने हजरत हमजा का सीना चाक करके उनका जिगर चबाया। हम इरियाची हजरात इर्स व मीरा से खूनी पर यकीन रखते हैं। जिगर ख्वार हिंदा से तो यजीद जैसा बदकार ही आ सकता है। खुदा हमें अपनी पनाह में रखे। इरियाची कौम का नारा गैरत, शरफ और मर्दानगी है। मुख्तार, अगर जंग का इरादा है तो फिर हमारे साथ भी जल्दी से मामला करो।
3: खुदा तुम्हारा भला करे अबू जाकिर। मैं अपने लिए बैत नहीं मांग रहा, मैं हुसैन इब्ने अली के लिए बैत लेने के लिए आया हूँ।
2: हम मौला हुसैन के नौकर हैं। मुझे नहीं लगता कि हुसैन इराकियों के साथ कुशादा रोई से पेश आएंगे, खास तौर पर इतनी बेगैरती के बाद जो उनके वालिद और भाई के हक में की गई। जीत तो मौला हुसैन की ही है जब मुख्तार उनके पास हो। हाथ बढ़ाओ मुख्तार। मोहम्मद का खुदा गवाह है گئی یہ بیعت صرف ابو ذاکر کی موت سے ہی باطل ہوئی۔
1: رے پر تسلط حاصل کرنے کے لیے راہیں اتنی بھی ہموار نہیں ہیں۔ رے کوفہ کی طرح ایک بے سکون سرزمین ہے۔ نوجوان خلیفہ کے مخالفین رے میں سر اٹھا کر دہشت گردی کر رہے ہیں۔ تمہیں بہت جلد تقریباً 10,000 عرب جنگجوؤں کے لشکر کو لے کر رے کی جانب نکلنا ہوگا۔ خلیفہ نے میری رائے مانگی، میں نے تمہارا نام لے لیا۔ مجھے خلیفہ کے سامنے شرمندہ مت کروا دینا۔
0: حکومت رے میری بہت پرانی آرزو رہی ہے، آپ مطمئن رہیے گا میں اس موقع کو ہاتھ سے نہیں جانے دوں گا۔
1: تو پھر کام شروع کر دو۔ لشکریوں کے خرچے میرے ذمے اور لشکر تیار کرنا تمہارے ذمے۔ کوفہ کے تمام متحد اور موافق قبیلوں سے بات کرو، ان کے تلوار بازوں کو جہاد کی دعوت دو۔ ان کے واجبات اور سرکاری ادائیگیوں کے بارے میں کوئی بھی بات مت کرنا۔ کیا سوچ رہے ہو عمر؟
0: مختار ثقفی کے بارے میں، وہ ایک مشکل رقیب ہے اور قبائل کے درمیان اثر و نفوذ رکھتا ہے، ڈر ہے ہمارے تمام منصوبے خراب نہ کر دے۔
1: مختار تمہارا بہنوئی ہے؟
0: کاش نہ ہوتا، میں اس کے سر کو اس کے تن پر نہیں دیکھنا چاہتا۔
1: اس کا سر تن سے جدا کر دو۔
0: یعنی مختار کو مار دوں؟
1: حکومت رہ کے بدلے کیسا رہے گا؟
0: مختار کو مارنا ایک دشوار کام ہے۔
1: اپنے عیال سے ڈر رہے ہو یا اس کی بے شرمی سے؟
0: اپنی جان کے بارے میں ڈر رہا ہوں، مختار کے فدائی بہت سے لوگ ہیں، بلا شک اس کے قاتل کا قصاص لیں گے۔
1: تم اس کا الزام میرے سر پر ڈال سکتے ہو۔
0: مصر ہے کہ مختار مارا جائے۔
1: مختار کے زندہ رہنے سے کوفے کا ہنگامہ تھمنے والا نہیں، مگر یہ زبردستی نہیں کہ تم اسے مارو۔ اگر مختار کے ہوتے ہوئے تم لشکر بنا سکتے ہو تو کوئی مسئلہ نہیں، گھوڑا اور میدان سامنے ہے۔ جاؤ دیکھتے ہیں کیا کرتے ہو تم۔
4: مجھے پتا تھا کہ یزید کیانی سے اس دیار کے معاملات الجھ کر رہ جائیں گے۔ معاویہ نے 100 سال کی جتنی محنت کی ہے کہ ان وراثتوں کو ادھر سے ادھر کرے، اسے سارے حربے آتے تھے۔ اس نے اپنے منہ کے نوالے کو چبا کر ایسے یزید کے منہ میں ڈال دیا ہے کہ وہ بآسانی اسے چبا لے۔
3: اس کا گلا دبا دیں گے ابو الحدید، کچھ ایسا کریں کہ یہ لقمہ اس کے گلے کا پھندا بن جائے۔
4: کس ترکیب سے ابو اسحاق، کس ترکیب سے؟ حجاز سے لے کر فارس کے خراسان تک یزید کے قبضے میں ہیں۔ ان کوفیوں کے بھوکنے کی مدد سے جو ایک گوشت کے ٹکڑے سے چھپ جاتے ہیں، تم ان کے ساتھ مل کر چاہتے تو سلطان کو شکست دو جو آدھے عالم خاکی پر خدائی کر رہا ہے؟
3: اس کا مطلب ہے میں غلط جگہ آ گیا ہوں۔ جس ابو الحدید کو میں جانتا تھا وہ توکل کا پہاڑ تھا اور نا امیدی اس کے لیے کفر تھی۔
4: کیا کروں مغفور باپ کے بیٹے، کیا مکے ماروں سل پر؟
3: مارو، تمہارا مکہ بٹے کا کام کرے گا کہ شاید اسی طرح تم میدان میں اتراؤ جیسے مولا علی کے پاس کبھی خدمت میں رہا کرتے تھے۔ میں بھول نہیں سکتا کہ تم کس طرح جنگ صفین میں شامی سپاہیوں پر حملہ کرتے تھے اور دشمن کو کیڑے مکوڑوں کی طرح رونتے چلے جاتے تھے۔
4: اتنے سارے جہاد کا انجام کیا ہوا؟ عمر و عاص نے قرآن نیزوں پر اٹھوا لیے اور کوفے کی گدھوں کی اولاد لوگوں نے مولا علی کو کافر ٹھہرا دیا اور ان کی گردن پر تلوار رکھ دی۔ میری اور میرے قبیلے کی بیعت سے کام بنتا ہے تو یہ میرا ہاتھ اور یہ میری شرک حاضر ہے۔ کوفے والے آدھے راہ کے ساتھی ہیں مختار، بیکار میں فرزند رسول کو عراق بلا کر دربدر مت کرو تم لوگ۔
3: میں مولا حسین کی کوفہ آمد سے موافق نہیں تھا ابو الحدید، مگر میری مخالفت سے کچھ نہیں ہوا۔

0: भाइयों, साजिश का मन हूस हाथ खयानत की आस्तीन से बाहर आ गया है और जहर आलूस जालिमाना खंजर हक्कानियत के जनाजे पर पड़ता है। वही हाथ जो बरक इब्ने अब्दुल्ला के मनहूस पंजे में खंजर दिया गया था और जिसने इब्ने अफान ने मजलूम की कमर तोड़ दी थी, वो अब तालियां बजा रहे हैं। और वो क्यों ऐसा करना चाहते हैं? वो इसलिए ऐसा करना चाहते हैं कि खानदान रिसालत का कोई फर्द बाकी ना रहे। उनकी दुश्मनी अमीरुल मोमिनीन मुआविया से नहीं है, कुरान और रसूलुल्लाह से है। वाय उस दिन पर कि जब कूफे वाले तुम्हारी सरजमीन पर दौड़ लगाएं, होश में रहो लोगों और इराक के काफिरों से बचो, होशियार रहो भाइयों। भाइयों, दुश्मन आने दीने खुदा से बचो, उन्हें पहचानो और उन पर हमला करो। रसूलुल्लाह के सच्चे खादिम और उम्मत को पहचानो और उनकी हिमायत करो।
1: ये खतीब क्या जानता है जो इतनी बातें करता है? क्यों दिल को लग रही है?
0: और माविया इब्ने अबी सुफियान को तन्हा ना छोड़ो।
2: ये सब तुम्हारे खजाने के सिक्कों की आवाजें हैं जो तुम्हारे दिल को लग रही हैं।
1: वल्लाह तुम्हारे लिए मेरा दरबार ज्यादा बेहतर है, ना हुकूमत मिस्र।
2: हुकूमत मिस्र? और वो भी
1: वो क्या?
2: मिस्र की हुकूमत और इसके साथ एक और आबाद ममलिकत जिसका अबू सुफियान के बेटे ने मुझसे वादा किया है।
1: मैंने तुम्हें कोई वादा नहीं किया है अमर।
2: क्यों नहीं किया है?
1: कब और कहां?
2: वक्त आने पर बता दूंगा, अभी रहने दो। गिरफ्तारियां ज्यादा हैं, पहले हसन इब्ने अली से निमटना है।
1: क्या बात है बिसरम्मु?
3: कूफे से एक कासिद आया।
1: फिलहाल कासिद का रहने दो, अपने पैगंबरों का बताओ क्या किया।
3: लगभग 40 कबीले वालों से मुलाकात हुई है जिनमें से अक्सर ने मदद का वादा किया
1: कि क्या करेंगे,
3: क्या हमारी तरफ से लड़ेंगे या बेतरफ रहेंगे।
1: अलबत्ता बेतरफ ही ज्यादा होंगे। तो इन बेतरफियों को कुछ देना भी पड़ेगा।
3: खर्च तो है।
1: देखा अम्र, जमाना खराब, यानी कबाइल अरब की ऐश पसंदी और आफियत तलबी की जिम्मेदारी मुझ पर पड़ी। ये हमारे दोस्त आखिर कितना चाहते हैं कि खुशहाल जिंदगी करें, मेरे और अबा मोहम्मद के ताल्लुकात से सरोकार न रखें।
3: सबका अलग अलग हिसाब है।
1: ज्यादा महंगे नहीं पड़ना चाहिए। अब तुम बताओ जहाक, तुम्हारे मामूर क्या कर रहे हैं? यकीनन अपने लिए नए धंधे शुरू कर लिए। लोगों को पकड़कर बंद कर लेते हैं, मारते हैं, बंद कर देते हैं और तनख्वाह मुझसे लेते हैं और हम पर हंसते भी हैं।
4: अमीर अब तक 80 दफा लूटमार की है।
1: ओ, तो उनका धंधा तरक्की में है। आम्र, खुदा तुमसे छुटकारा दिलाए, ये तुम्हारे शैतानी नक्शे लोगों का क्या हाल करेंगे।
2: सुनो अमीर, मैं तुम्हें बताऊं, एक रोज एक लंगड़े को देखा जो अंधे की गर्दन पर सवार था। अंधा चला जा रहा था और लंगड़ा उसकी रहनुमाई कर रहा था।
1: तो क्या हुआ?
2: बस यही तो हमारी तुम्हारी हिकायत है।
1: अब तुम बताओ मुगैरा, तुम्हारे जासूस हमारे खसर और जिंदान में दोबारा हमलावर नहीं हुए?
5: शर्मिंदा हूं अमीर, नाकाबिले बख्शिश है, लेकिन मेरी तहकीक यही कहती है कि असली मुकसर वही जिंदानबान है।
1: ठीक है, मैंने तो कुछ नहीं कहा, خدا کا شکر ہے تمہارے جاسوسوں نے خود مجھے میرے بستر پر ہلاک نہیں کیا. چلو جانے دو, یہ تو پتا چلا ہوگا کہ وہ دونوں جاسوس کون تھے اور ان کا نام و پتہ کیا تھا.
5: نہیں امیر, میں نہیں جانتا.
1: تمہیں بالکل جاننا چاہیے کہ فی الحال کم سے کم تمہارے دو سرداروں کی جان خطرے میں ہے, کیونکہ وہ دونوں جاسوس ہم میں سے نہیں ہیں بلکہ ہمارے جاسوسوں کے درمیان ابا محمد کے کارندے ہیں.
5: جی ہاں, صحیح فرما رہے امیر.
1: لہذا محتاط رہو, کم سے کم یہ خبر محل سے باہر نہیں جانا چاہیے ورنہ ہم سب کی عزت خاک میں مل جائے گی. تمہارے جاسوس کہاں ہیں اور کیا کر رہے ہیں؟
5: وہ سب کوفہ پہنچ کر ابا محمد کے لشکر میں نفوذ کر چکے ہیں اور اب فقط حکم امیر کے منتظر ہیں.
1: یعنی کیا کریں؟ اگر کہوں کہ حسن ابن علی کو قتل کر ڈالیں تو کیا کر سکتے ہیں؟
5: ہاں ہاں, لیکن امیر ایسا کوئی حکم تو انہیں نہیں دیا گیا.
1: فرض کرو کہ انہیں ایسا کوئی حکم دیا جائے تو کیا کر سکتے ہیں؟
5: نہیں معلوم, مگر اتنا ضرور جانتا ہوں کہ اس سازش کو نئے نقش و نگار اور چند خاص افراد درکار ہیں.
1: مثل برق یا ابن ملجم؟
5: بالکل امیر.
1: خوارج, اور چونکہ وہ لوگ فی الحال ہمارے سب سے بڑے دشمن ہیں ان سے استفادہ نہیں کیا جا سکتا ہے. پھر رہنے دو. کہا کوفے سے قاصد آیا ہے؟
3: جی ہاں امیر, حجار ابن ابجر اور عمر ابن حریث کی طرف سے.
1: کیا کہتے ہیں؟
3: بتاتے ہیں کہ ہزاروں لوگ کوفے کی طرف روانہ ہو چکے ہیں اور حسن ابن علی سے ملاقات کرنا چاہتے ہیں. لکھا ہے کہ اہل حجاز نے اپنی نصرت کا اعلان کیا ہے اور اہل بصرہ و مدائن بھی حسن ابن علی کے رکاب میں لڑنا چاہتے ہیں. اہل یمن اس کی امامت پر تاکید کرتے ہیں, جبکہ فارس, استخر, اسپہبان, رے اور دیگر شہروں کے حکام بھی اس کی بیعت پر متفق ہیں. ادھر خوارج مسلسل حسن ابن علی کے کان بھر رہے ہیں اور اس کو امیر کے خلاف جنگ پر اکسا رہے ہیں. پوچھا ہے کہ امیر کیا حکم فرماتے ہیں اور ایسی صورت میں ہم کیا کریں.
1: جواب دو کہ یا خود ہی کو مار ڈالو یا حسن ابن علی کو.
2: تو یہ خون تمہاری گردن پہ آئے گا.
1: بس میں نے کہہ دیا.
2: تم سنجیدہ تو نہیں ہو؟
1: کیوں نہیں, بالکل.
2: اگر حسن ابن علی کو قتل کریں تو یہ خون تمہاری گردن پہ آئے گا, اور اس بار ان کا کرتا خود ہمارے خلاف نیزوں پر بلند ہوگا.
1: تم انہیں نہیں پہچانتے, وہ لوگ اس کے اہل نہیں ہیں. اگر اہلیت رکھتے بھی تو کوئی فرق نہیں پڑتا. ہم فوراً ان کے خونخواہی کا ڈھونگ رچا کر لشکر کشی کر دیں گے اور ان دونوں احمقوں کی گردنیں اڑا دیں گے اور شوروغل کا خاموش ہو جائے گا.
2: پھر حسین ابن علی کے ساتھ کیا کرو گے؟
1: تو پھر لکھو کہ تم لوگ خود کو مار ڈالو, اور اگر نہیں کر سکتے تو خوارج کو حسن ابن علی کے قتل پر ابھارو. خوارج تو ہم میں سے نہیں ہیں, ان کے باپ کو بھی مار ڈالا, مجھے زخمی کیا, اب حسن ابن علی کی باری ہے, انہیں بھی مار ڈالیں گے. مروان, جو لشکر دمشق میں داخل ہوا ہے, اسے عراق کی سرحد پہ بھیج دو. عمر, آؤ میرے ساتھ. حسن ابن علی کو تم نے خط لکھ دیا ہے؟
2: کیا خط پڑھنا چاہتے ہو؟
1: نہیں, بس بتا دو کیا لکھا ہے.
2: میں نے لکھ دیا ہے کہ میں تم سے سن میں بڑا ہوں اور اسی وجہ سے خلافت کا زیادہ حقدار ہوں.
1: خوب, گزشتہ خلفاء کی سنت کی طرف اشارہ کر دیا, بتاؤ.
2: میں نے لکھ دیا ہے, چونکہ میں تمہارا احترام کرتا ہوں اس لیے عہد کرتا ہوں کہ میرے بعد تم خلیفہ ہو گئے.
1: نہیں, میں ایسا وعدہ نہیں کروں گا.
2: یہ سیاہی اور یہ کھال کا ٹکڑا